0: اقدامات کیے گئے ہیں، سی سی ٹی وی کیمراز انسٹال کیے گئے ہیں، اور تاکہ اس یاترا کو پورا طریقے سے یاتریوں کی حفاظت کو انشور کیا جائے. اس کے علاوہ چاہے وہ ہیلتھ ڈپارٹمنٹ ہو، وہ چاہے جل شکتی ڈپارٹمنٹ ہو، سری نگر میونسپل کارپوریشن ہو، رورل ڈیولپمنٹ ڈپارٹمنٹ ہو، یا جتنے بھی دیگر محکمے ہیں ان کے اہلکار یہاں پہ تعینات ہیں، اور یاتریوں کو جو ہر طرح کی سویدھائیں سہولیات رکھی گئی ہیں اور ان سے کوآرڈینیٹ کر رہے ہیں. اس کے علاوہ شری امرناتھ جی کا جو شرائن بورڈ ہے، ان کے یہاں جو عملہ ہے، جو امپلائیز ہے وہ تعینات ہے، اور یہاں پہ اسٹالس لگائے گئے ہیں تاکہ یاتریوں کو اگر کسی طرح کی کوئی اسسٹنس کی ضرورت ہو، کوئی دقت ہو، تو وہ ان کاؤنٹرس پر جا کے ان سے بات کر سکتے ہیں. اور رجسٹریشن جو ہے وہ بھی ہو رہی ہے، اور ساتھ ساتھ ہم یہاں پہ سائن بورڈز لگائے گئے ہیں، ڈوز اینڈ ڈونٹس اور ایڈوائزریز، اور یاتریوں سے بھی کوآپریشن کی اپیل کی گئی ہے. اور ساتھ ساتھ اچھی بات یہ ہے کہ جو ویسٹ ڈسپوزل کا جو میکینزم ہے، سالڈ ویسٹ مینجمنٹ کا، وہ بڑا ہی خوبصورت ہے، اور باقی جگہوں کی طرح یہاں پہ بھی ہم دیکھ رہے ہیں، چاہے وہ سری نگر میونسپل کارپوریشن ہو یا باقی ادارے ہوں، جو ڈسٹ بنس یہاں پہ انسٹال کیے گئے ہیں، اور یا باقی چیزوں کو لے کے جو صفائی ستھرائی کا اہتمام کیا گیا ہے، جس کے لیے سری نگر میونسپل کارپوریشن کا عملہ بھی یہاں پہ رات دن جو تعینات ہمیں دکھائی دے رہا ہے، وہ کس طرح سے اپنی خدمات انجام دے رہے. سو کل ملا کے جہاں ہم دیکھ رہے ہیں کہ ان پانچ چھ دنوں کے دوران ابھی تک یاترا انتہائی خوش اسلوبی کے ساتھ پیسفل مینر میں جاری ہے.
1: چلیے، بہت بہت دھنیواد عمران آپ کا اس وسترت جانکاری کے لیے کہ آپ کہہ رہے ہیں کہ کس پرکار کا گیئر اپ کیا ہے پرشاسن نے، کیونکہ ہیوج انفلکس آف ڈیووٹیز از ایکسپیکٹڈ دس ایئر، سو ایسے میں یہ سب ویوستھائیں کرنا تو لازمی ہے. فی الحال کے لیے اسٹوڈیوز کی گھڑی اشارہ کر رہی ہے کہ آکاش وانی دلی سے سماچار کا وقت ہوا چاہتا ہے. آپ کو سماچار کے لیے آکاش وانی دلی لیے چلتے ہیں.
2: کیچ دا رین، بارش کے پانی کی ایک ایک بوند کو ہمیں بچانا ہے، تو میرا خاص آگرہ ہے برشا کا بوند بوند پانی ہم مل کر کے بچائیں.
3: چل ہے تو ہم ہے، آئیے گھروں آفسوں میں رین واٹر ہارویسٹنگ تکنیک اپنائیں، ریچارج پٹ اور شافٹ بنوائیں، انوپیوگی بور ویلوں کو ٹھیک کریں، جلاشیوں سے گاد نکالیں، ادھک سے ادھک پیڑ لگائیں. اس بارش آئیے جڑے کیچ دا رین ابھیان سے.
4: नमस्कार, आकाशवाणी से समाचार प्रभात के साथ मैं मुनीश शर्मा. मुख्य समाचार. प्रधानमंत्री नरेंद्र मोदी ने मेलबर्न में भारत ऑस्ट्रेलिया सीईओ फोरम को संबोधित किया. प्रधानमंत्री ने कहा, अनिश्चितता, सप्लाई चेन में रुकावट और ऊर्जा संकट वाले दौर में भारत और ऑस्ट्रेलिया का भरोसेमंद साझेदार के तौर पर आगे बढ़ना स्वाभाविक और जरूरी है. प्रधानमंत्री नरेंद्र मोदी आज मेलबर्न में ऑस्ट्रेलिया के प्रधानमंत्री एंथनी अल्बनीज के साथ वार्ता करेंगे. केंद्र सरकार ने तमिलनाडु के किसानों के हित में खोपरा और तोतापुरी आमों की खरीद को मंजूरी दी. उत्तर प्रदेश सरकार ने राज्य में शिक्षकों और गैर शिक्षण कर्मचारियों के लिए नकदी रहित स्वास्थ्य योजना शुरू की. भारत दुनिया की सबसे तेजी से बढ़ती प्रमुख अर्थव्यवस्था बना रहेगा. अंतर्राष्ट्रीय मुद्रा कोष ने 2026 में 7% की विकास दर रहने का अनुमान जताया. राष्ट्रपति डोनाल्ड ट्रंप द्वारा युद्ध विराम खत्म होने की घोषणा के बाद अमरीका ने ईरान पर नए हमले किए और भारत के अर्णव पापरकर ने विंबलडन जूनियर्स 2026 में सिंगल्स क्वार्टर फाइनल में पहुंचकर इतिहास रचा. पिछले 36 वर्षों में सिंगल्स क्वार्टर फाइनल में पहुंचने वाले भारत के पहले खिलाड़ी बने. और अब समाचार विस्तार से. प्रधानमंत्री नरेंद्र मोदी और ऑस्ट्रेलिया के प्रधानमंत्री एंथनी अल्बनीज ने आज सुबह मेलबर्न में भारत ऑस्ट्रेलिया सीईओ फोरम में भाग लिया. दोनों नेताओं ने भारत और ऑस्ट्रेलिया के उद्योग जगत के प्रमुखों से भी मुलाकात की. इस अवसर पर प्रधानमंत्री मोदी ने कहा कि विश्व इस समय अनिश्चितता, आपूर्ति श्रृंखला में व्यवधान और ऊर्जा संकट के दौर से गुजर रहा है. ऐसे समय में भारत और ऑस्ट्रेलिया के लिए स्वाभाविक और